0: راجع اسلام ودوس ام فرت مفا حکری تیرستے کھدی ہترن ہرگے ربیع الاخر مہگے دیوان دوا
1: ای میلادی نوارستے ک فنساس ہترن ہر
0: رسکم گئی نوی السلطان محمد فرید الاول
1: ای افہو ہجرن تیرستے ک اڈی ہاشے میلادی نوارستے ک فاستلس اوونا ہرم فشگین میدوس فاہگ کربون سرکار ہٹوالے بم افہو alum fahaga kurawam fettevi 29 muharram sadasteke 21 miladin 4 me dehaswi buraswati duwa hoy wazirun ke majlihu ke jansain
0: ei rajya ke satyan satta muslim kamakawmayeku divhenge deeni ebbawantakan badhe kurum ge duwa hege gotuka midwas fahaga kurawma fin wadage
2: der rabiul akhir दिवही राज्य इस्लाम विदोस
3: साधु वादे इशिंदे
4: कमुक तो अलवंडा गोवाले भी
3: साधु के हवाल को रखो में मस्किते वरा फरवातेरी कमाए के रंगल कुरा मोज़े फे आहरम बेलियस नुबेलियस उरिहा कमेस तिकुरने वरा जिम्मादारो कमाए को एकम फाहग को शुकुर आधा कुरम वेगन गोवाले
4: शुक्रिया सर
3: तिगतन अबदेस कुरिया दे ते हिवरा फरवा तेरे कं दो कर नोला तेंगे
2: दिवे एफएम के कुम्मे गड़ेरे के फैशन में दिवे ही अमिल रागे के लवे कुम

يستقيم قلبه ولا يستقيم قلبه حتى يستقيم لسانه ماناي علاگه هي سيدا وجوم الدان دين ايناگه ايمان كان سيدا نواهوت ادي ايناگه دو سيدا وجوم الدان دين ايناگه هي سيدا نواهوت اهنكم الگون منگه ماچا لازم وگين وني واهك دكيا في نما هيو بس نوني نوبونو ادي ادو ريويتي بس مونو موگه ماچان آدھا کرو ای ریویتی بہن واحک دیکھو مکی ورا متیویری ادبک واتیا ادھی عفت تیری ریویتی ہے و بہکی ایگے سببوں تیماگے رحمت تیری نشا ادھی عدو نویس ہے و اثر تک فورانے کمک واتی افادا ہے و بہوگے سببوں رحمت تیری نکرانے ہے و اثر کی ایگے سببوں امی ہنگے میدوگا انہ گیک کما رحمت تیری کن ایتورا بدہیوے ए रहमत तेरी कं देमियो तुम अधि ऐ फद है वो बहुगे सबबुं अदुवुं न कुराने है वो असर रकी एगे सबबुं ए बामी हुंगे देखोल वेरिकं नेतिगोस ए बामी हुंगे मेदुगा रहमत तेरी कं उफेदुमा मगु फहिवे गिंदियुं इस्लाम दीनुगे मी मतिवेरी उंगन्नवा देवुं तका एग्वे वागोतुगु मतिं अलगोन में दुलुगे बेनुं कुरमुं दानमा इस्लामी मुज्तमा तकुगा अबदुस उन्नानी हम जेहुमा सुलह वेलकम।

0: می ہفتہ کا اڑ مینا اڑوی کے می دی مائی کے فوری ہم لوبی دین ما می کے واہ کیا ما فنگ ادم کے فرصت نلیبی واکی وی دی بے بے کے واہ کا ادی اتری سحر وی کیوینی کے وفا تیری کلم کے واہ کیا لفتو کے پدہ رحمت تیری کم کے واہ کیا تدویری کما کو انتظار گہوری ایکویری کے واہ کا می گترن امیل اختیار کا آئلے کے ممبرے کے درجہ ہو دی بے بے کے واہ کیا شکر کے بستر رد کرے بنی رو وگت فائتے فاوا مدرس کے واہ کا اس میں می تفاد صف صف کا فنی کین دی لو بھی اے نمس ایم میں کے احساس تا کلیف ونی این نو کوتا ایک می ہری ہا واہ کا تکم وے صاف وے گین دنی ہتا میں کی ہیتو کا وا لو بھی بیر کولانے مگے نتمون اوف دے احساس کن ए तिबा के उनी कमेनु ए तिबा ए फराते देके इंतिया लोबी वीकम गे आली कद हेके मि हफ्ता गा अनमे मि आली अल वाले मौलो की तिबे फ्रुं गे हितक पुरकम केनु वि मौलो क वेदाने एहिं कम वाणम कुरियन वे दोस्त होग तिबे फ्रुं गे अमिल नफसं खास समाल कम का अलाल मे तेप मंग एदें एकनि वेरि कमाय कु मि फद हिता मत तहमल कुरन ता तिवाणम قومی نفسانی دل ہیو کم گے ہیلپ لائن سولا ہدی ہاتک گولن ایدن می مولن ہیلے کا کو کن سیر کر وے گتھن سرویس گڈی رو خدمت فور کو دے نمبرے ایہی تیر کم ایدن چینی پڑ کم دیماو مکنن ہمے کنی ہیتو گے اداستن حصا کولانی ایتو پار ہوری فراتے بینو مکی ویس گولالن فودے نے سببیں تیبے فرنگ لو بیوا اگوری فراتن میو گتو کم می تنیک وی نم ویس اے فراتو گے فونی ہندان تن ابدس تیبے فرنگ ہیت ہوگا لوے پے کو دمی ہن نانی کم امید کرن وکیلم گے کرین انا ہفتہ گے مولو دن والانن انا ہفتہ گے مولو کی معاف کرن گست کا نولاویس ہیتو گا ما کین تو فوری فوا خیبر کما रोली वेरी कंदो कोल्ल मल्ली बे हिंग हम जों गे मिनिवं कम गे मचंग मे मौलुआ गुले को तुं तिबे फ्रुं गे तजरिबा तका इहुसास तं सीटी तकुं मेसेज तकुं नोता अडु गे मेसेज कुं वियस अर्मिना हिस्सा कुरमकी अर्मिना लिबेन वर बोड्डो फले दिवे एफएम गे सोशल मीडिया पेज तोगे डायरेक्ट मेसेज मे देरकुं पीएसएम एआ एप्लीकेशन मे देरकुं नोता हाते तिने एकिं हाय नुए फहे नुए का वाइबर आदि व्हाट्सएप मे देरको वेस तिबे फ्रुना मेसेज फोनु एने तिबे फ्रुंगे वनवर अबदु सिर्रु कोद्देवेने और मेंग हिसा कुरानी हमेकेन तिबे फ्रुंगे इउसास्तका वाहगतं हितुगा कोम्मे फदा उदाहे नुवत शोरे वीनम विस मी एकं हिसा कुरमंगुएं रक्का तेरी तुबार हुरी माहले अडी विगें तिदिये तिवे एफएम के हिमें इउतिराफ मी शो मी वगुत कोल अणमे नायकी गे हेद कुरवा आमुकों हामकुरन दाती इहुसास्तं अर्मिना इतुबारायकी गा हिस्सा कुरे विकमटका इखुलास देरी शुकुरे दन्नवं कुरियंगो इं अंगार दो अनिका विस बदलुलमा वकेलान अबिल्ल नफ्सशा एक क्वनिकका ओका तिरिवे अस्सलाम अलैकुम
1: हिमें इउतिराफ
2: बुनन नुकरिफावा वाहक तका मुलुवाले वे दोरे